श्रोताबन्धु आपणमाने ट्युन गर्छन्थ्यो म 102.6 एफएम आकाशवाणी राउरकेला केन्द्रको वर्तमान सुनुछन्थि ओडिया आल्बम भक्ति संगीतर कार्यक्रम एक क्रमरे आज सुनुछन्थि तुम पादे शरणर केतोटी गीत जहाँको कण्ठ एवं संगीत संयोजना गरिछन्थि शरत नायक परवर्ती गीतरे र गीतटिको रचना गरिछन्थि शिशिरा वेदान्ता।